الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين.

السلام علیکم، دس از موید پی زادہ ان واشنگٹن یونائیٹڈ اسٹیٹس۔ آج 16 مئی 2026 ہے، ہفتے کا دن ہے۔ میرے سامنے بہت سی انٹرسٹنگ ڈیولپمنٹس ہیں، بلکہ یوں کہیے کسی حد تک ٹربلنگ اور ڈسٹربنگ ڈیولپمنٹس ہیں۔ ان ڈیولپمنٹس کا تعلق پاکستان سے بھی ہے، کراچی سے بھی ہے، لاہور سے بھی ہے، اسلام آباد سے بھی ہے، بنی گالا سے بھی ہے۔ ان ڈیولپمنٹس کا تعلق ڈونلڈ ٹرمپ کی نئی بدلتی ہوئی جو حکمت عملی ہے چین کی طرف، اس سے بھی ہے۔ ان ڈیولپمنٹس کا تعلق ایران سے بھی ہے، ایران کے فارن منسٹر ڈاکٹر عباس عرقچی سے بھی ہے۔ ان ڈیولپمنٹس کا تعلق کچھ ہندوستان پاکستان سے بھی ہے، کچھ افغانستان سے بھی ہے، کچھ مسلم دنیا کے، خاص کر کے پاکستان ہندوستان کے مسلمان اور بنگلہ دیش کے مسلمانوں کے درمیان جو ایک چھپی ہوئی انتہا پسندی پائی جاتی ہے، جس کے نتیجے میں باقی ساری دنیا کو ہر وقت ایکسٹریمسٹ کہتے رہتے ہیں، لیکن ان کی جو اپنی ایکسٹریمسٹ اسٹرینڈ ہے وہ کبھی بھی ڈائگنوز نہیں ہو پاتی۔ کچھ ذکر، کچھ انالیسس اور کچھ کامنٹ اس کے حوالے سے بھی ہے۔ اب میں بات کا آغاز کرتا ہوں کہ آپ میں سے وہ تمام لوگ جو مجھے گزشتہ کئی دنوں سے مسلسل دیکھ رہے ہیں، اور آپ نے ہر پروگرام میرا دیکھا ہے، آپ کو یہ احساس ہوگا کہ اسی ٹائم پیریڈ میں جو میرے وی لاگز آپ دیکھتے رہے، پاکستان کے اندر انمول پنکی کے نام سے ایک سکینڈل، انمول پنکی کوکین کوئین کے نام سے مسلسل ایک ڈسکشن ہو رہی ہے۔ شاید ہی پاکستان کا کوئی اردو یا انگریزی کا اخبار، جریدہ، کوئی ٹیلی ویژن چینل کا پروگرام، کوئی پوڈ کاسٹ، کوئی یوٹیوب پروگرام ایسا نہ بچا ہو جس نے ایک یا دو دفعہ انمول پنکی کے قصے کو، اس کے افیئر کو مزے لے کے چسکے لے کے اسے ڈسکس نہ کیا ہو۔ تمام قصے، بعض لوگوں نے بلاول زرداری بھٹو سے ان کا سلسلہ جو ہے وہ جا کے ملا دیا، کبھی کس سیاستدان سے، کبھی کس سیاستدان سے، لیکن میں نے اس کا کوئی ذکر نہیں کیا۔ لیکن آج میں مجبور ہو گیا ہوں کہ مجھے بھی انمول پنکی کی جو پورا افیئر ہے اس کے اوپر تھوڑا سا کامنٹ کرنا پڑے گا، اور اس کی وجہ یہ ہوئی کہ میں نے پہلے تو 3-4 دن پہلے ایک انمول پنکی کی ایک ایسی ویڈیو دیکھی تھی جس میں انمول پنکی خراما کراچی کی کسی عدالت کے اندر، پولیس، ایسا لگتا تھا کہ وہ عدالت کو بھی کنٹرول کرتی ہیں، پولیس اسٹیشن بھی ان کے نیچے ہے، اور اپیرنٹلی پولیس ان کو بہت ہی عزت سے، بہت ہی ڈیفرینشیل ٹریٹمنٹ دے رہی تھی، جس میں انمول پنکی نے ایک بڑا ہلکا سا ایک ماسک لگایا ہوا تھا جو کہ کووڈ کے دنوں کی یاد دلاتا ہے، اور بہت وہ اسمارٹ لگ رہی تھیں، ایسا لگتا تھا کہ بالی ووڈ کا کوئی سین ہے۔ تو وہ کلپ میں نے دیکھا، لیکن اس کے باوجود میں نے کوئی کامنٹ نہیں کیا، بہت لوگوں نے کامنٹ کیا۔ لیکن اب میں نے ایک ایسا کلپ ان کا دیکھا اب سے 3 گھنٹے پہلے جو بڑا ڈسٹربنگ تھا، جس میں بالکل مختلف قسم کی صورتحال تھی، جس میں انمول پنکی کو عدالت کی کے ایک احاطے میں انہیں پولیس دھکے دے کے مجبور کر رہی تھی کہ وہ جو کچھ کہنا چاہتی ہے وہ نہ کہہ سکے۔ اس کے منہ پہ ایک ڈھاٹا یا کپڑا، جو ایک چادر سی تھی، اس کو بار بار اس کے اوپر پھینکنے کی کوشش کی جا رہی تھی۔ اور وہ اگر آپ سین دیکھیں جس میں پولیس انمول پنکی کو کہنے نہیں دے رہی جو وہ کہنا چاہتی ہے، تو آپ کو اس سے احساس ہوتا ہے کہ پاکستان کا جو نظام حکومت، نظام ریاست یا معاشرہ ہے، یہ کتنا جابرانہ ہے، کتنا ظالمانہ ہے، یہ کتنا صفاکانہ ہے، یہ کتنا بے رحم ہے۔ وہ سین دیکھنے والا سین ہے، وہ آپ میں سے آپ کو مل جائے گا ٹویٹر پر، میں نے بھی اس کو ٹویٹ کیا ہوا ہے۔ وہ کہہ رہی ہے، انمول پنکی کہہ رہی ہے کہ مجھے ان لوگوں نے بہت زیادہ تشدد کا نشانہ بنایا ہے، مجھے مارا ہے، انہوں نے مجھے لاہور سے 22 دن پہلے اٹھایا تھا، اور یہ مجھے ٹارچر کر رہے ہیں، اور انہوں نے مجھ سے جعلی بیانات لیے ہیں۔ تو آپ کے کان کھڑے ہو جاتے ہیں کہ جعلی بیانات کس حوالے سے لیے ہیں؟ پھر آپ کے کانوں میں یہ صدا، اس کی آواز آتی ہے کہ یہ مجھ سے یہ بیان انہوں نے یہ لکھوائے ہیں، اسٹیٹمنٹس لکھوائی ہیں کہ بنی گالا میں کسی شخص کو پتہ نہیں کیا سپلائی کرتی رہی۔ اب ذہن میں رہے کہ اس کے اوپر الزام یہ ہے کہ یہ کوکین سپلائی کرتی تھی، یہ ماسٹر تھی، اس کو کیمسٹری بڑی پتہ تھی، یہ کیٹامین جو ایک انجیکشن ہوتا ہے جس کو ڈسوسیٹیو اینستھیزیا کہتے ہیں، عموماً بچوں کی سرجری میں، پتہ نہیں اب یہ استعمال ہوتا ہے کہ نہیں استعمال ہوتا، لیکن اب سے چند برس پہلے یا چند دہائیاں پہلے جو ہے اس کا استعمال جو ہے وہ بچوں میں ڈسوسیٹیو اینستھیزیا کے طور پہ بہت زیادہ کیا جاتا تھا۔ تو کیٹامین کی بھی یہ سپلائی کرتی تھی، اور اس کی سپلائی کراچی میں بھی تھی، لاہور میں بھی تھی، اسلام آباد میں بھی تھی۔ بہت زیادہ جو عمرا ہیں، جو انفلوئنشیل لوگ ہیں، خام کا تعلق کارپوریٹ بزنس سے ہو، پالیٹکس سے ہو، بیوروکریسی کے ایگزیکٹو ہوں، ان کے بچوں کو ان کے گھروں میں یہ سپلائی کرتی رہی، کچھ ڈیتھ بھی اس حوالے سے ہو گئی۔ اور پھر ان کو ایک چھاپا پڑا گارڈن ٹاؤن کراچی سے، گارڈن سے، جسے گارڈن کراچی کہتے ہیں، وہاں سے انہیں گرفتار کیا گیا، پھر پتہ نہیں لاہور لایا گیا یا لاہور سے گرفتار کیا گیا۔ میں نے ان تمام معاملات میں کوئی خاص دلچسپی نہیں لی، لیکن اب جب اس میں بنی گالا کا نام آیا کہ بنی گالا کے ایک شخص کو میں سپلائی کرتی رہی ہوں، مجھ سے یہ اسٹیٹمنٹس انہوں نے لکھوائی ہیں، تو ظاہر ہے کہ آپ کی فوری طور پہ پکچر آ جاتی ہے کہ اب یہ کیا بلڈ اپ کرنا چاہ رہے ہیں۔ اب یہ بلڈ اپ یہ کرنا چاہ رہے ہیں کہ یہ کوکین کوئین جو ہے، یہ بنی گالا میں کسی شخص کو، نام نہیں پتا، لیکن بنی گالا میں کسی شخص کو، پہلے عمران خان کے کسی ایسوسیٹ کو، کسی ملازم کو، کسی کو وہاں کام کرنے والے کو، یہ کوکین سپلائی میں کرتی رہی ہوں، اس قسم کی بات آپ کو سمجھ آتی ہے۔ میں اتنا آپ کو بتا دوں کہ پولیس نے یہ کہا ہے کہ یہ در حقیقت ڈائیورشن کرنے کی کوشش کر رہی ہے، یہ بات کو پھیلانے کی کوشش کر رہی ہے، یہ اس کی اسٹریٹجی ہے۔ یہ تو ہمیں اگلے چند دنوں میں پتہ ہی چل جائے گا کہ واقعی یہ کوکین کوئین کی پنکی، جو انمول
पिंकी है उसकी कोई स्ट्रेटजी है, या पीछे से जो लोग खेल रहे हैं उनकी कोई स्ट्रेटजी है। अब मैं आपको एक दूसरी चीज़ शेयर करता हूँ अपना इंप्रेशन। वो इंप्रेशन ये है कि जब मुझे मैंने इसकी डिटेल्स पढ़ी, मतलब पढ़ी तो मैं पहले से पढ़ रहा था, मैं कॉमेंट नहीं कर रहा था, बिकॉज मुझे ऐसा लगता था कि कहाँ ईरान और अमरीका और ताइवान और चीन और उसके दरमियान में अनमोल पिंकी तो फिट नहीं होती अनमोल पिंकी इस पूरी कहानी के अंदर, बिकॉज ये पॉलिटिक्स के जुमरे में आ नहीं पा रही थी और ये क्राइम पर तो मैं अक्सर कॉमेंट करता भी नहीं। लेकिन एक चीज़ जो थी वो मुझे बड़ी हैरान कन और परेशान कन लग रही थी अनमोल पिंकी के हवाले से, जो पजलिंग थी, जो इंट्रीगिंग थी, क्योंकि मैंने पढ़ा कि भाई ये तो कराची की पुलिस को पैसे खिला रही थी, बड़ी ब्राइबरी इसने की, इसने पता नहीं किसने 5-7 साल में कितने मिलियंस ऑफ रुपए जो है, यानी करोड़ों रुपए जो है वो खिला चुकी थी, 5 साल पहले किसी मुसीबत में पड़ गई, फिर इसने लाहौर पुलिस को बड़े पैसे दे के अपनी जान छुड़ा ली। और चूंकि पाकिस्तान से इस नाचीज़ का ताल्लुक है, मैं सिस्टम को अंडरस्टैंड करता हूँ कि जब कोई मुजरिम या कोई भी बिजनेसमैन जो क्रिमिनल माइंडेड बिजनेसमैन है वो इस किस्म के ताने बाने डेवलप कर लेता है जहाँ पुलिस के अफसरों को नीचे से ऊपर तक उसकी रिश्वत जा रही हो, कस्टम वालों को जा रही हो, इनकम टैक्स वालों को जा रही हो, ISI वालों को जा रही हो, तो फिर उसको कोई पकड़ता नहीं है। क्योंकि अगर इस तरह से आप लोगों को पकड़े तो फिर तो पूरी पाकिस्तान की पॉलिटिकल एलीट, ब्यूरोक्रेटिक एलीट और मिलिट्री की सारी एलीट जो है ये जेल में चली जाएगी, बिकॉज इनमें से कोई भी सीधा नहीं है, सारे ही कोई ना कोई उल्टा काम कर रहे हैं, सबके ताने बाने जो है वो कनेक्टेड है। पाकिस्तान मुल्क ही ऐसा है, ठीक है, पाकिस्तान एक बॉलीवुड की कहानी है बड़ी खूबसूरत किस्म की। तो फिर मेरे जहन में सवाल ये था कि आखिर कौन है जिसने अनमोल पिंकी की धुम के ऊपर जो है वो पांव रखते हैं। फिर मुझे पता चला थोड़ा सा पढ़ के अनमोल पिंकी जो है वो बहुत बड़ी वारदात उसके लिए हुई, और वो ये कि एक फेडरल एजेंसी, पहले तो नाम ना समझ आया कि कौन सी फेडरल एजेंसी थी, ये लिखा हुआ बार बार जो दिया जा रहा है कि एक सिविलियन फेडरल एजेंसी। फिर पता चला कि जो सिविलियन फेडरल एजेंसी है ये एंटी नारकोटिक फोर्स ANF है, जो सिविलियन बिल्कुल भी नहीं है और बेसिकली मिलिट्री के कंट्रोल में है, और अमूमन उनके हेड जो है वो एक मेजर जनरल होते हैं, आई एम श्योर अभी भी यही सिचुएशन होगी। तो ANF की टिप पे और ANF की कोऑर्डिनेशन से कराची की सिटी पुलिस ने बाकी तमाम पुलिस को बेखबर रखते हुए अनमोल पिंकी जो है उनको गिरफ्तार कर लिया। अब इस वक्त अनमोल पिंकी को बनीगारा के साथ कनेक्ट करने की जो कोशिश की जा रही है ये आफ्टर थॉट है, यानी पकड़ने के बाद जब सिचुएशन आई है कोकेन की तब इनके जहन में ख्याल आया। ये शुरू से इनका प्लान ये था कि अनमोल पिंकी को किसी सूरत में जाके बनीगारा के साथ कनेक्ट करना है। ये चीज़ हमें अगले चंद दिनों में पता चल जाएगी और इसके ऊपर अब हमें नज़र रखनी चाहिए, बिकॉज अब मामला कोकेन का या अनमोल पिंकी का नहीं रहा, ये मामला अब पाकिस्तान की सियासत का बन चुका है। मैं आपको ये भी बताना चाहता हूँ कि जब मैं पाकिस्तान में था और 2014 से लेकर 2022 का जो टाइम पीरियड है, जब धरने हुए पहली दफ़ा इस्लामाबाद में कॉन्स्टिट्यूशन एवेन्यू में, उसके बाद से मुतअद्दिद दफ़ा मुझे कम से कम भी 3-4 लोग ऐसे थे जिन्होंने बहुत ही एतमाद से मुझे कहा मुख्तलिफ सोशल गैदरिंग्स में, किसी के डिनर पर, कहीं आगे पीछे मिलते हुए, कि मैं जानता हूँ इमरान खान मेरे फ़लाँ फ़लाँ शख्स के सामने, इमरान खान तो कोकेन के सूटे लगाते हैं, मतलब एक आध कोई कहता था कि मेरे फ़लाँ जानने वाले ने मुझे बताया उसके सामने थे, और एक आध ने तो मुझे ये भी कह दिया कि मेरे साथ बैठ के उन्होंने सूटे लगाए। अब बीइंग द जर्नलिस्ट इन मी, आपको पता है कि थोड़ा सा तहकीक करना या इंट्रीग या एक शक की तो जो कैपेसिटी मेरे अंदर पाई जाती है, तो जब भी मेरे सामने कोई इस किस्म की बात करता है जिसको सुन के मुझे लगता है कि बात जान नहीं है, इसमें बात बन नहीं रही, तो फिर मैं एक ड्रिल करता हूँ बहुत पोलाइट तरीके से। वो ड्रिलिंग ये होती है कि ये कब का वाक्य है, ये कहाँ हुआ, कैसे हुआ, आपके साथ कौन था, आप वहाँ कैसे गए, और कौन वहाँ पे था, फिर आपने क्या देखा, कितने बजे का वक्त था, कौन सा दिन था, धूप थी, दोपहर थी, शाम थी। तो जब भी मैंने इस किस्म की लोगों से ग्रिलिंग की, कब आपने ये सुना, कैसे सुना, किसने आपको बताया, कब ये बनाया, किस साल की, किस महीने की बात है, तो मैंने देखा कि उन तमाम वाकयात सुनाने वालों में, और ये बड़ी बदकिस्मती की बात है कि पाकिस्तान में लोगों को खुला झूठ बोलने की बेइंतहा आदत है, बहुत बड़ी बीमारी है ये, एक तरह का नेशनल आप कह लें कि एक कौमी किस्म की बीमारी है कि लोग झूठ बोलते हैं, बेशर्मी से झूठ बोलते हैं, तो लोग ये कहते रहे। फिर इमरान खान के बारे में था कि जब गिरफ्तार कर लिया इमरान खान को 5 अगस्त को, तो एक बहुत ही वेल कनेक्टेड साहब ने मुझे कहा कि वो ये कहते हैं, मैंने उनसे पूछा कि इनके क्या इरादे, मार तो नहीं देंगे, तो लेकिन वो कहते हैं कि तो कोकेन पे इतने हैं कि ये तो हफ्ते 10 दिन में जब इसको कोकेन नहीं मिलेगी तो ये सीधा हो जाएगा, माफिया मांगेगा, हाथ जोड़ेगा। अब वो 5 अगस्त 2023, 5 अगस्त 2024, 5 अगस्त 2026 आने लगी है, तो आप देख लें कि क्या मतलब सूरत हाल है, वो कैसे इनके सारे मफूजे गलत साबित हो गए, अनलेस कि आप ये कहें कि सेक्टर कमांडर साहब या कर्नल साहब खुद जो हैं वो इमरान खान को वहाँ पे कोकेन प्रोवाइड करते हैं, तो फिर तो पिंकी को पकड़ने की ज़रूरत ही नहीं थी। अब ये जो भी सूरत हाल बनाना चाह रहे हैं ये अगले चंद दिनों में क्लियर हो जाएगी। ज़रूरत इस चीज़ की है कि हम तमाम लोग इसके ऊपर नज़र रखें और देखें कि बेचारी पिंकी के साथ जो है वो क्या हो रहा है। एक मैंने चीज़ पाकिस्तान तहरीक इंसाफ की मुझे बहुत मज़े की लगी, और वो ये है कि बहुत ही कम है कि पाकिस्तान तहरीक इंसाफ के लीडर्स कोई स्मार्ट सवाल करते हैं, कोई इंटेलिजेंट किस्म की चीज़ उठाते हैं, बेचारे बस डरे डरे रहते हैं, परेशान परेशान रहते हैं। बहरहाल एक PMNA है उनके, आदिल खान
بازائی، بالکل صحیح، عادل خان بازائی میں خل بلوچستان سے ہیں. میں نے انہوں نے بہت ہی انٹرسٹنگ سوال اٹھا دیا نیشنل اسمبلی کی ڈبیٹ میں، خواجہ آصف صاحب کی وجہ سے یہ ڈبیٹ چھڑی ہوئی تھی، جنہوں نے یہ کہا کہ خیبر پختونخوا کی جو پی ٹی آئی کی گورنمنٹ ہے وہ دہشت گردوں کے ساتھ ملی ہوئی ہے، اسی لیے وہاں پہ اتنی دہشت گردی ہو رہی ہے، ورنہ دہشت گردی وہاں پہ اتنی کیسے ہوتی. اب عادل خان صاحب نے سوال اٹھایا ہے خواجہ آصف صاحب سے، باقی لوگوں سے، انہوں نے کہا کہ بلوچستان میں پھر کون کروا رہا ہے دہشت گردی، وہاں تو کے پی میں ہماری تو پی ٹی آئی کی حکومت نہیں ہے، وہاں تو خرچہ بھی بہت ہو رہا ہے، وہاں تو اختیارات بھی بہت زیادہ ہیں، تو بلوچستان میں دہشت گردی کیسے ہو رہی ہے، وہاں دہشت گردی کون کروا رہا ہے اگر خیبر پختونخوا کی حکومت خیبر پختونخوا میں دہشت گردی کروا رہی ہے. اس کے ساتھ ہی میں آپ کو یاد کرواؤں گا کہ اب سے بہت ہفتے پہلے بی ایل اے نے یہ کہا تھا کہ انہوں نے 7 پاکستانی فوج کے جوان جو ہیں انہوں نے اغوا کر لیا ہے، وہ ان کو مار ڈالیں گے، ان کی ڈیڈ لائن انہوں نے دے دی تھی. میں ابھی دیکھ رہا تھا کسی نے کامنٹ کیا ہے کہ آپ نے اس کے بعد کامنٹ نہیں کیا. میں نے ویسے آج تک اس کے بعد سنا نہیں، نہ بی ایل اے کی طرف سے کوئی کلیم میں نے سنا، نہ پاکستان کی فوج کی طرف سے میں نے کوئی کلیم سنا. میں نے اپنا ایک انالیسس یہ دیا تھا جب پاکستان کی فوج کی ایک خبر آئی تھی کہ بہت ایکٹیولی وہ انہیں سرچ کر رہے ہیں، تو میں نے یہ کہا تھا کہ اس کا مطلب یہ ہے کہ ان کی ایک ڈیل ہو گئی ہے، ظاہر ہے پاکستان ایک جس کو بیہائنڈ دی سین ڈیل کہتے ہیں، اور بی ایل اے کبھی بھی پاکستانی فوج کے افسروں کو اس طرح سے ایکسیکیوٹ نہیں کرے گی، بیکاز پھر فوج کے پاس بھی بی ایل اے کے بہت سے لوگ ہیں، وہ بھی ان کو اسی طرح سے ایکسیکیوٹ کر سکتے ہیں. اس کے بعد ہوا کیا، مجھ سے لوگ سوال پوچھ رہے ہیں، آپ میں سے اگر کسی کے پاس اپڈیٹیڈ انفارمیشن ہے، ایکیوریٹ انفارمیشن ہے، تو ضرور اس کو لکھیں، میں بھی اس کے اوپر سرچ کروں گا، اور اگلے وی لاگ میں جب بھی مجھے موقع ملتا ہے میں بلوچستان کے حوالے سے یہ انفارمیشن آپ سے شیئر کروں گا. آئی اس سے پہلے کہ میں ایران کی طرف چلوں، ڈاکٹر عباس رقچی کی طرف چلوں، افغانستان کے طالبان کی طرف چلوں، ہندوستان پاکستان کی طرف چلوں، ہم اپنی دنیا کی سب سے ہردل عزیز شخصیت جو ہیں امریکہ کے صدر ڈونلڈ ٹرمپ کی تھوڑی سی خبر لے لیں. ڈونلڈ ٹرمپ نے ایک نیا شوشہ چھوڑ دیا امریکہ میں، جس سے امریکہ کی جو پرانی پولیٹیکل اسٹیبلشمنٹ اور ملٹری اسٹیبلشمنٹ، فارن پالیسی اسٹیبلشمنٹ ہے، اس کے چھکے چھٹ گئے ہیں، بہت پریشان ہو گئے ہیں. وہ یہ ہے کہ انہوں نے فاکس ٹیلی ویژن کو انٹرویو دیتے ہوئے، جیسے ہی وہ پہنچے ہیں، پتہ نہیں جہاز میں دیا انٹرویو کہاں دیا، پر میں نے اس کا کلپ دیکھا تو لگ تو رہا ہے زمین پہ ہی دیا، اور اس پہ انہوں نے یہ کہا ہے کہ تائیوان کا پرابلم، ان سے پوچھا گیا کہ تائیوان کا ڈیفینڈ کرے گا امریکہ کے نہیں اگر چین نے حملہ کر دیا. یہ بڑا ایک نیریٹو ہے امریکہ کا کہ تائیوان پہ چین حملہ کرنے والا ہے، اور یہ تقریباً 10-15 سال سے کہانی چل رہی ہے کہ حملہ کرنے والا ہے، حملہ کرنے والا ہے، حملہ کرنے والا ہے. جس طرح سے ایران نیوکلیئر ڈیوائس بنانے والا تھا 2 ہفتے میں، 1 ہفتے میں، 3 دنوں میں، 4 دنوں میں، اسی طرح سے چین بھی تائیوان پہ حملہ کرنے والا ہے. تو ان کو یہ سوال پوچھا تو انہوں نے کہا کہ مسئلہ یہ ہے بھائی کہ تائیوان از اونلی، کہ امریکہ ڈیفینڈ کرے گا کہ نہیں، تو انہوں نے کہا کہ تائیوان جو ہے نا وہ چین کے ساحل سے صرف 59 میل یعنی 59 میل دور ہے، اور ہمارے سے 9,000 کلومیٹر یا 9,500 میل دور ہے. تو اس کا مطلب انہوں نے یہ تو نہیں کہا کہ ہم جا کے ڈیفینڈ نہیں کر سکتے، ان کا مطلب یہ تھا کہ بھائی جغرافیہ بتا رہا ہے کہ ہم تائیوان کا ڈیفینڈ جو ہے وہ نہیں کر سکتے. اور انہوں نے کہا کہ پریزیڈنٹ شی نے بھی مجھ سے یہ سوال پوچھا ہے کہ کیا ہم آ کے ڈیفینڈ کریں گے تائیوان پہ اگر چین حملہ کر دے گا. یہ پوائنٹڈلی انہوں نے کہا کہ مجھ سے سوال پوچھا ہے پریزیڈنٹ شی نے، تو کہا کہ میں نے ان کو بھی جواب نہیں دیا. اور دنیا میں صرف ایک شخص ہے جس کو اس کا جواب پتا ہے، اور وہ میں ہوں. یہ مجھے پتا ہے کہ میں نے کیا کرنا ہے اس اسٹیج کے اوپر، لیکن میں نے اس کا جواب کسی کو نہیں دیا، پریزیڈنٹ شی کو بھی نہیں دیا. اب میں آپ کو تھوڑا سا بیک گراؤنڈ بتا دوں، آپ سے اکثر لوگ تو خیر اس کو جانتے ہوں گے کہ تائیوان جو ہے وہ اصل چین ہوا کرتا تھا لیگلی اسپیکنگ. چین کو جب اقوام متحدہ کی ممبرشپ نہیں ملی تھی 1970 تک، تو تائیوان کے پاس چین کی سیٹ تھی، یہ فارموسا کا آئیلینڈ ہے، اور چیانگ کائی شیک جو پرانی رولنگ ایلیٹ نیشنلسٹ تھے چین کے، جو 20ویں صدی کے شروع سے لے کے 20ویں صدی کے آدھے ٹائم پیریڈ تک، آپ کہہ لیں کہ 1948 تک، چین پہ پرنسپل جو ڈومیننٹ فورس تھی وہ چائنیز نیشنلسٹ تھے، اور ان کا لیڈر تھا چیانگ کائی شیک. تو جب ان کو شکست ہوئی مارکسسٹ کمیونسٹ اور ماؤ زیڈونگ کے ہاتھوں میں، تو وہ پھر دھوڑ کے اس آئیلینڈ میں چلے گئے تھے. اور یہ آئیلینڈ جو ہے یہ 19ویں صدی کے آخر سے چین کے پاس تھا، اس سے پہلے یہ آئیلینڈ بھی تقریباً آزاد رہا ہے، لیکن اس کو چائنیز نیشنلزم میں چین کا حصہ جو ہے وہ سمجھا جاتا ہے. اور جھگڑا یہ ہے کہ امریکہ نے 1969 میں جب چین سے تعلقات قائم کیے، تو ون چائنا پالیسی کے اوپر امریکہ نے دستخط کیے، اور ون چائنا پالیسی کے اوپر چین کو سیٹ دی گئی اقوام متحدہ میں، اور ساتھ ہی اس کو ویٹو کا رائٹ بھی دیا گیا. اس سے پہلے یہ سیٹ تائیوان کے پاس تھی. اب تائیوان کو امریکہ نے ڈی ریکگنائز کر دیا، تائیوان کو امریکہ ایز اے نیشن سٹیٹ ریکگنائز نہیں کرتا. امریکہ کی ڈپلومیٹک ریلیشن شپ نہیں ہے تائیوان کے ساتھ، ٹریڈنگ ریلیشن شپ ہیں، بزنس ریلیشن شپ ہیں، کلچرل ریلیشن شپ ہیں، بہت کلوز ریلیشن شپ ہیں، ملٹری ریلیشن شپ ہیں، پراپر ڈیفینس پیکٹ نہیں ہے، بے تحاشا اسلحہ دیا، لیکن تائیوان ایک ریکگنائز کنٹری نہیں ہے امریکہ کے حساب سے. اب
चीन की हुकूमत शी जिनपिंग कहती है कि जो अभी $11 बिलियन का असला ताइवान मांग रहा है वो अमेरिका ताइवान को ना दे, और डोनाल्ड ट्रंप ने इसका फैसला करना है। अब डोनाल्ड ट्रंप ने इसको भी एक डील में कन्वर्ट कर दिया है। डोनाल्ड ट्रंप ये इंडिया दे रहे हैं कि चीन अगर उनकी कोई बात मानेगा, ये पता नहीं वो चीन से क्या मांग रहे हैं, तो फिर वो ताइवान को हो सकता है ये असला ना दें, और इसका उन्होंने अगले चंद दिनों में फैसला करना है। इस वक्त सबसे बड़ी जो सर दर्दी प्रॉब्लम है डोनाल्ड ट्रंप के लिए, वो ईरान का मसला है। और अभी आपके सामने और भी बहुत से इश्यूज़ हैं जिसमें यूनाइटेड नेशन सिक्योरिटी काउंसिल की रेजोल्यूशन भी। अब ये हमें पता चलेगा अगले तीन दिनों में या चार दिनों में कि डोनाल्ड ट्रंप चीन के साथ ताइवान के ऊपर क्या डील करने की कोशिश कर रहे हैं। अब चूंकि जिक्र हो गया ईरान का, तो अब आए ईरान के फॉरेन मिनिस्टर डॉक्टर अब्बास अरगची की तरफ। फर्स्ट ऑफ ऑल तो कहना बहुत ज़रूरी है कि डॉक्टर अब्बास अरगची बहुत ही पढ़े लिखे मॉडर्न इंतहाई यानी सिविलाइज कैरेक्टर हैं, बहुत ही सक्सेसफुल। इस वक्त दुनिया में जितने भी फॉरेन मिनिस्टर्स हैं उनमें सबसे ज़्यादा वन ऑफ द मोस्ट इंपॉर्टेंट फॉरेन मिनिस्टर जो है वो डॉक्टर अब्बास अरगची हैं, जिसका मजहर और जिसका जो मैनिफेस्टेशन जो है वो हमने देखी गुज़श्ता 48 घंटों में, जब दो दिन ब्रिक का समिट होता रहा दिल्ली में हिंदुस्तान के अंदर। वहाँ सबसे इंपॉर्टेंट वेल सॉट आफ्टर मीडिया के लिए जो इंटरेस्टिंग फॉरेन मिनिस्टर थे जिनका सारा मीडिया ताकुब कर रहा था, वो डॉक्टर अब्बास अरगची थे। पर एक वीडियो क्लिप आप में से अक्सर लोगों ने देखा होगा, अगर आपने देखा नहीं तो मैं आपको डिस्क्राइब करता हूँ, मेरे ट्विटर हैंडल पर जाकर देख सकते हैं, जिसके ऊपर पूरी दुनिया में इस वक्त बहुत चर्चा हो रहा है, जहाँ पे आप देखते हैं कि डॉक्टर अब्बास अरगची जो हैं वो एक खातून डिप्लोमेट जो हैं वो उनसे हाथ मिलाने की कोशिश करती हैं, उनके करीब आती हैं, शीरीन इज़ वेरी ईगर, वो अपना हाथ आगे बढ़ाती हैं और उनके बिल्कुल ऑलमोस्ट टच करती हैं, लेकिन डॉक्टर अब्बास अरगची जो हैं पीछे हट जाते हैं, बदतमीजी नहीं करते, लेकिन यह है कि वो बहुत पोलाइटली एक एक्सक्यूज देने की कोशिश करते हैं, स्माइल देते हैं, उनको बताते हैं कि मैं आपसे हाथ नहीं मिला सकूँ, विच इज़ इन फैक्ट द स्टेट पॉलिसी ऑफ तेहरान। तेहरान की जो इस्लामिक गवर्नमेंट है, इस्लामिक रिपब्लिक ऑफ तेहरान ईरान की, ये उसकी स्टेट पॉलिसी है कि उनके जो एग्जेक्टिव्स हैं जो उनको रिप्रेजेंट करते हैं स्टेट को, वो औरतों के साथ हाथ नहीं मिला सकते। अब इसको यहाँ जहन में रखें। अब मैं आपको एक 2019 के फरवरी का किस्सा सुनाता हूँ। पुलवामा हो चुका हुआ था 14 फरवरी 2019 को, लेकिन उसके चंद दिन के बाद मैं 19 फरवरी को या 18 फरवरी को मैं चंद पाकिस्तानी सहाफ़ियों के साथ पहुंचा देन हेग, हेग में, जहां पे एक पैलेस में इंटरनेशनल कोर्ट ऑफ जस्टिस में ट्रायल था। ये सेकंड हेयरिंग थी, लेकिन फाइनल हेयरिंग थी, जिसमें हिंदुस्तान और पाकिस्तान ने दो दिन अपने मसलसल आर्गूमेंट दिए कुलभूषण जाधव के हवाले से। आपको पूरा केस आपके जहन में आ जाएगा। और वहाँ पर जब ये प्रोसीडिंग इसकी शुरू हुई, तो इससे पहले के दोनों साइड के हर्ष पता नहीं सलवे उनके वकील थे और हमारे एक ब्रिटिश थे जिनका मैंने बाद में इंटरव्यू भी किया था। तो इससे पहले कि ये लीगल आर्गूमेंट्स होते, हिंदुस्तान के एम्बेसडर ने चंद कमेंट्स दिए और पाकिस्तान की तरफ से मेरा ख्याल है कमेंट्स दिए अनवर कमाल, क्या नाम उनका है, सॉरी मैं उनका एग्जैक्ट अनवर मंसूर, आई एम सो सॉरी, अनवर मंसूर खान साहब उस वक्त पाकिस्तान के अटर्नी जनरल थे, अनवर मंसूर खान साहब ने कमेंट्स दिए। उस स्टेज पे जब अनवर मंसूर साहब सामने से उतर रहे हैं या जा रहे हैं डाइस की तरफ, तो हिंदुस्तान के एम्बेसडर और जो उनके साथ उनका आमना सामना होता है, और अनवर कमाल साहब जो हैं, अनवर मंसूर खान साहब जो हैं, वो अपना हाथ आगे बढ़ाते हैं उनसे हाथ मिलाने के लिए, लेकिन हिंदुस्तान के एम्बेसडर जो हैं वो बिल्कुल जो है ना एक बिल्कुल सीरियस तरीके से, जिसको आप बदतमीजी कह सकते हैं, उनसे हाथ नहीं मिलाते या हट जाते हैं, पीछे चल पड़ते हैं। और उस वक्त जो इंडियन साइड है, अच्छा ये इस तरह से हॉल था जिसमें हम बैठे हुए थे कि अगर मैं इस तरह से आपको फेस कर रहा हूँ, तो लेफ्ट साइड पे पाकिस्तान की साइड बैठी हुई थी सब, अलॉन्ग विद लॉयर्स, बहुत से मीडिया के भी कुछ लोग थे और भी बहुत से लोग थे, गवर्नमेंट के बहुत से लोग आए हुए थे, और राइट साइड पे इंडियन डेलीगेशन उनकी टीम बैठी हुई थी, और फिर और भी जाहिर लोग थे, यूरोपियन थे, शहर के लोग थे, बहुत सी लीगल कम्युनिटी के लोग थे, और सामने में खले 15 या 17 जज साहिबान बैठे हुए थे। तो जो इंडियन साइड थी वहां पर एक सप्रेस्ड गिगल, जिसे सप्रेस्ड लॉफ्टर कहते हैं, वो सुनी था। पाकिस्तानी साइड पर बहुत ज्यादा गुस्सा था, बिकॉज एक सेंस ऑफ शॉक था, एक बेइज्जती की फीलिंग थी कि देखेंगे बेइज्जती की गई। ये इनफैक्ट उस वक्त इंडियन गवर्नमेंट की पोजिशन थी पुलवामा के बाद के पाकिस्तानियों से, या उससे पहले चली आ रही थी कि पाकिस्तानियों से जो है वो हाथ नहीं मिलाने। जब हम वहां से बाहर निकले तो इंटरनेशनल मीडिया ने इसको बड़ा कंडेम किया, लोगों ने इंडियन जो जर्नलिस्ट थे उनसे पूछने की कोशिश की कि इस किस्म की बदतमीजी जो है ये इंडियन एम्बेसडर जो है उन्होंने क्यों की है, और इंडियन जो मीडिया के लोग थे वो मुख्तलिफ किस्म की आई बाएं शाएं करके उसकी डिफरेंट किस्म की एक्सप्लेनेशन देते थे। इसके चंद घंटों के बाद शाम को कुछ पाकिस्तानी जर्नलिस्ट के साथ मैं एक मार्केट प्लेस में था,
एक दो और भी मेरे साथ लोग थे पाकिस्तानी जर्नलिस्ट, तो गीता मोहन एक इंडियन जर्नलिस्ट हैं जिन्हें हम लोग जानते थे बिकॉज वो पाकिस्तान बहुत आती, तो उन्होंने देखा, उन्होंने कहा हाय वी आर जस्ट, वहाँ से निकली तो उन्होंने कहा कि जस्ट जॉइन अस वी आर हैविंग फूड, तो हम उनके साथ गए, आगे देखा कि हिंदुस्तान के जो एम्बेसडर थे हेग में वो भी बैठे हुए थे, तो मैंने उनको देखा तो मैंने उनको स्माइल देकर सलाम किया दूर से, मैंने कहा कि बाप से हाथ तो हम नहीं मिला सकते पाकिस्तानी, तो बहुत शर्मिंदा हुए, उठ के खड़े हो गए, मेरे करीब आ गए, उन्होंने बड़ी गर्मजोशी से मेरा हाथ पकड़ा, कहने लगे कि देखें वो तो स्टेट की पॉलिसी है, मजबूरी है, आपको पता है पॉलिटिकल है, हम सिविल सर्वेंट हैं, इस तरह से है, लेकिन वो आपके साथ मसला नहीं है, वो हमारा हिंदुस्तानी पाकिस्तानियों लोगों का मसला नहीं है, वो स्टेट टू स्टेट मसला है, पॉलिटिकल मसला है, ये हमारी एक पॉलिसी है, और बड़ी देर हम बैठे रहे, फिर उन्होंने मुझसे अपना नंबर वगैरह भी शेयर किया, और इनफैक्ट बाद में भी पाकिस्तान से भी एक दो दफ़ा मेरी उनसे बात होती रही। डॉक्टर अब्बास सरकची ने जो किया वो ईरान की स्टेट पॉलिसी है, ये इस्लाम नहीं है, ये ईरान की स्टेट पॉलिसी है। ये डॉक्टर अब्बास सरकची, चूंकि आपने देखा ही है कि मैं अब मेरा अमेरिकन ईरानियन कम्युनिटी के साथ बहुत ज़्यादा इंटरेक्शन है, यहाँ बहुत से लोग ऐसे हैं जो डॉक्टर अब्बास सरकची को पर्सनली जानते हैं, मैं हो सकता हूँ उनसे किसी का इंटरव्यू भी करूँ। डॉक्टर अब्बास सरकची एक इंतहाई सिविलाइज, इंतहाई मॉडर्न आदमी है, ये उनकी वैल्यूज़ भी नहीं है, और अगर ईरान में इस किस्म की हुकूमत ना हो, ईरान में और किस्म की हुकूमत हो, तो ज़ाहिर है ये सीन भी हमारे सामने ना आता। ठीक, अब इसके ऊपर मैंने ट्वीट किया, मैंने लिखा कि ये एक अननेसेसरी चीज़ हुई है एंड बट लेकिन अब्बास सरकची का ये पॉलिटिकल प्रॉब्लम है, दो मैंने लाइनें लिखी। उसके बाद मैंने थोड़ी देर के बाद देखा कि वहाँ पर बेतहाशा पाकिस्तानी जो हैं और ज़्यादातर वो पाकिस्तान में ही हैं, वो वहाँ पर लिख रहे हैं कि ये तो जनाब वैल्यूज़ हैं हर एक की, बाकी मुस्लिम वैल्यूज़ जो हैं और इस्लाम की वैल्यूज़ और मुस्लिम वैल्यूज़ और ईरान की जो वैल्यूज़ हैं उनकी दुनिया को रिस्पेक्ट करनी चाहिए, दुनिया कौन होती है ये बताने वाली या फलां बताने वाली। सो उन्होंने ईरान की और तेहरान की जो इस्लामिक क्लरिकल रजीम है उसकी जो स्टेट पॉलिसी है उसको उन्होंने इस्लाम के साथ जोड़ दिया। ये पाकिस्तानी जो मुसलमान हैं, हम लोग जो हैं, मैं तो नहीं उनमें शामिल, लेकिन ये पाकिस्तानी मुसलमानों का ये एक बहुत बड़ा प्रॉब्लम है, मेंटल प्रॉब्लम है ये, और इस मेंटल प्रॉब्लम से निकल नहीं पा रहे, और ये मेंटल प्रॉब्लम हमेशा नहीं था। मैं आपको बहुत वसूख से कहता हूँ कि 1950s में नहीं था, ये 60s में नहीं था, ये 70s में शुरू हुआ है, फिर जनरल ज़ियाउल हक का जो इस्लामिक सारा कुछ था, इस्लामाइजेशन थी, उसके बाद जो एजुकेशनल सिस्टम बनाया गया है, जो मीडिया बनाया गया, जिस तरह से ट्रेनिंग दी गई, जिस तरह से प्रोपेगेंडा किया गया जनरल ज़ियाउल हक की ज़ाती सियासी ज़रूरियात को पूरा करने के लिए, क्लैशनकोफ कल्चर लाया गया, उसके बाद ये नई कन्फ्यूज़ पोत पैदा हुई है जो हर किस्म की चीज़ को, इंतहा पसंदी को इस्लाम के साथ जोड़ देती है, और इन्होंने इस्लाम को बदनाम करने में दुनिया के सामने, और ये तीन ममालिक हैं जहाँ पर ये प्रॉब्लम और बीमारी बहुत ज़्यादा है, एक पाकिस्तान में, दूसरा बांग्लादेश के अंदर, और तीसरा जो है वो हिंदुस्तानी मुसलमानों के अंदर ये प्रॉब्लम बदरजा पाया जाता है। आपको मशरक़ वुस्ता के अक्सर ममालिक में इस किस्म के ज़ीलट्स जो हैं वो नहीं मिलेंगे, वहाँ की हुकूमतों ने वैसे भी इनको अच्छी तरह से मैनेज करके रखा। ये जो सारी कहानी सुनाते हैं, इसके साथ दूसरी कहानी देखें अफगान तालिबान की। अफगान तालिबान से पहले जो 20 बरस गुजरे अफगानिस्तान के अंडर द अमेरिकन ऑक्यूपेशन, उसमें अफगान औरत को आज़ादी मिली, अफगान बच्चियां हज़ारों लाखों की तादाद में स्कूल जाती थीं, कॉलेजेस में जाती थीं, यूनिवर्सिटीज़ में जाती थीं, अफगान औरत जो थी वो एक कमर्शियल ज़िंदगी का, गवर्नमेंट का, एग्जीक्यूटिव लाइफ का हिस्सा थी। डॉक्टर इंजीनियर को छोड़ दें, क्योंकि डॉक्टरी तो हम फौरी तौर पर, हमारा जहन डॉक्टर लेडी डॉक्टर पर चला जाता है, जच्चा बच्चा पर चला जाता है, वो तो एक बड़ा लिमिटेड किस्म का रोल है औरत का। अफगान हुकूमत जो थी उसमें औरतें एग्जीक्यूटिव रोल के ऊपर थीं, पॉलिटिशियन थीं, उनकी जो भी डिसीजन मेकिंग बॉडीज़ थी उसमें हर जगह औरतों की एक प्रेजेंस थी, मीडिया में थी, सब कुछ हो रहा था। उसके बाद तालिबान की फतह हो गई, इसमें बड़ा इंटरेस्टिंग मैं ट्वीट पे आपको अगली वीडियो में दिखाऊंगा अपने, और जो मैंने किया था उस वक्त 2021 में, और लेकिन बहरहाल तो तालिबान ने, उसके बाद ये सूरत हाल पैदा हो गई। अब पाकिस्तान में ऐसे लोगों की कोई कमी नहीं है जो तालिबान की इस इंतहा पसंदी को जो पैदा हुई, जो दर हकीकत उनका एक मिडीवल ट्राइबल कल्चर है जहाँ पे जो कंधारी हैं वर्सेस जो दोहा वाले हैं, दोहा वाले चाहते थे कि सारी रिस्ट्रिक्शंस ना हो बिकॉज वो दुनिया से ताल्लुक रखना चाहते हैं, स्टेप इन विद द वर्ल्ड, लेकिन जो कंधारी हैं वो कहते हैं कि हमारी पॉलिटिकल सपोर्ट फ्रेगमेंट हो जाएगी, जिसकी वजह से हम अफगानिस्तान के अंदर ये प्रॉब्लम देख रहे हैं, और इस प्रॉब्लम को मजीद ख़राब इसलिए हो गया कि अगर इनकी एड ना बंद कर दी जाती और एड को कंडीशनल किया जाता इस इम्प्रूवमेंट के साथ कि आप ये स्टेप स्टेप लड़कियों की एजुकेशन करें, औरत को कमर्शियल दुनिया के अंदर, पॉलिटिकल लाइफ के अंदर आने दें, तो फिर शायद इसमें कुछ बेहतरी हो सकती, लेकिन वेस्ट ने अपनी एक्सप्लॉयटेशन की, उन्होंने उनकी एड वगैरह बंद कर दी, रिलेशनशिप बंद हो गए। ठीक है, मैं आपको थोड़ा सा ये भी बताऊं मेरी बात कितनी लंबी हो गई, हाँ 23 मिनट्स हो गए। देखें अगर ये जो अफगान तालिबान जो कल्चरल एक्सप्रेशन है, ये किस चीज़ के कल्चरल एक्सप्रेशन है, जब 1970 तक अफगानिस्तान के अंदर एक पढ़ी लिखी
ریلیٹیولی بہت بہتر ماڈریٹ ایلیٹ پائی جاتی تھی جس نے آہستہ آہستہ پچھلے 100 سال میں گرو کیا تھا. جب افغانستان کے اندر ایک بروٹل سول وار شروع ہوئی 75 میں, پھر اس کے بعد سوویت آکوپیشن ہو گئی, تو پھر بہت ہی بروٹیلٹی تھی. تو افغانستان کی جتنی بھی پڑھی لکھی ایلیٹ تھی, کیونکہ جو ملٹی لیئرڈ سوسائٹی تھی افغانستان کی, وہ لیئرز ختم ہو گئیں اور وہ وہاں سے پہلے دوڑ کے پاکستان پہنچیں, پھر پاکستان کے بعد وہ جرمنی, یورپ, کیلیفورنیا, امریکہ پہنچیں, اور افغانستان میں جو جدوجہد ہوئی اس کے نتیجے میں جو افغان طالبان ہے, یہ در حقیقت افغانستان کے بائی اینڈ لارج, اس میں سے کچھ اور بھی ہیں لیکن بائی اینڈ لارج یہ دیہاتی لوگ ہیں, یہ دیہاتی ٹرائبل لوگ ہیں, یہ شہری لوگ نہیں ہیں. اور جو ان کا اپنا کلچر تھا, جو ان کی انٹرپریٹیشن یا انڈرسٹینڈنگ تھی اسلام کی, جو در حقیقت ان کی میڈیول کلچرل ٹرائبل انٹرپریٹیشن ہے, اس کو لے کر وہ اب آئے ہیں اور اسی کو انہوں نے تو چلے اسلام بنا ہی لیا ہے, لیکن بدقسمتی یہ ہے کہ اس کو پاکستان میں بھی بہت سے لوگ اسلام سمجھتے ہیں. اس کی دوسری کمپیریٹو خوفناک ایگزامپل دیکھیں بھلا کیا ہے. ہائپوتھیٹیکلی اسپیکنگ, اگر پاکستان میں کوئی خوفناک سول وار ہو جائے جس میں پاکستان آرمی کو اور بیوروکریسی کو ڈیفیٹ ہو جائے, اور یہ اسلام آباد کے F6 سیکٹر اور E7 اور F8 اینڈ F7 جو ہیں, یہ سارے کے سارے G63 وغیرہ سے لوگ دوڑ کے یورپ امریکہ چلے جائیں یا مرکب جائیں, اور جو اسلام آباد کے گرد و نواح میں جو 30-40 میل آگے پیچھے جو دیہات کے لوگ ہیں وہ آ کے ایک نئی حکومت تشکیل کریں اسلام آباد کے اندر, تو وہ بھی طالبان سے کوئی بہت زیادہ, طالبان ٹرائبل ہیں تو ذرا اور ہی قسم کی صورتحال ان کی, لیکن یہ جو گاؤں کے لوگ آ کے اسلام آباد کی حکومت بنائیں گے وہ بھی اسی قسم کے لاز بنائیں گے. پھر آپ کو F6 کی سپر مارکیٹ میں یا جنا سپر مارکیٹ میں عورتیں لڑکیاں جو ہیں پھرتی نظر نہیں آئیں گی, پھر آپ کو وہاں پہ کوئی عورت نظر نہیں آئے گی, پھر وہاں پہ سارے آپ کو ٹربن ٹربن ہی جو ہیں یا برقعے شرقے ہی آپ کو نظر آئیں. یہ کلچرل ٹرانسفارمیشنز ہیں جس کو وہ انتہا پسند بچے جو جنرل ضیاء الحق نے جو مخلوق پیدا کی ہے پاکستان میں, وہ اس کو اسلام کے ساتھ تشبیہ دیتے ہیں. مذہب کے دو کم از کم ہم اس کو طریقے سے کلاسیفائی کر سکتے ہیں. ایک چیز اس کا سبسٹنس, اس کی اسپرٹ ہے, اس کی روح ہے, اور دوسری چیز اس کے ریچولز ہیں. جو ریچولز ہیں اس میں جو ریچولز ہیں, جو اس کی اسپرٹ ہے اس میں, جو اسلام کی جو اسپرٹ ہے اس میں, تو جسٹس ہے, ایکویٹی ہے, ایکویلٹی ہے, ایکویٹی ہے, عدل ہے, ایکویلٹی ہے, برابری ہے, انصاف ہے. یہ بیسک ہر ریولیوشن, ہر مذہب جو ہے وہی ویلیوز لے کے آتا ہے. جو ریچولز ہیں وہ کیا ہیں؟ ریچولز یہ ہیں کہ عبادت کرنے کا کیا طریقہ ہے, کھانا کھانے کا کیا طریقہ ہے, کپڑے فلاں قسم کے پہننے کا کیا طریقہ ہے, عید کا کیا طریقہ ہے, نماز جنازہ کا کیا طریقہ ہے, فلاں چیز کا کیا طریقہ ہے, ٹوائلٹ جانے کا کیا طریقہ ہے. اگر آپ یوٹیوب پہ تھوڑی سی سرچ کریں تو آپ کو بعض ایسی پاکستانی اوریجنل خواتین ملیں گی جنہوں نے نقاب بھی پہنا ہوا ہے, اور وہ بتا رہی ہیں کہ اسلام میں بستری کرنے کا کیا طریقہ ہے, سیکس کرنے کا کیا طریقہ ہے, رائٹ سے کیا کرنا ہے, لیفٹ سے کیا کرنا ہے, یہ سب کچھ بھی اسلام کے نام پہ وہاں پہ بتایا جا رہا ہے. تو یہ بیسکلی ریچولسٹک کمیونٹیز ہیں ڈفرینٹ قسم کی. لیکن جو پرابلم ہے پاکستان مسلمانوں کا وہ یہ ہے کہ یہ جو ریچولسٹک ایکسٹریمسٹ ہیں, جو ایک مائنورٹی کمیونٹیز ہیں, یہ 10% ہیں, یہ 15% ہیں, ان کے سامنے کھڑا کوئی نہیں ہوتا, کسی کو یہ ہمت نہیں ہے, ان کے سامنے لوگ سرنڈر کر دیتے ہیں, جس کی وجہ سے یہ اپنے آپ کو اسلام اور مسلمان کہنے لگ جاتے ہیں. جو یورپ کی انلائٹنمنٹ کا جو بہت بڑا فرق ہوا, جو انلائٹنمنٹ کا ایرا آیا ہے 15th, 16th, 17th century کے بعد, کہ کوئی کرسچن ڈینومینیشن اب دوسری کرسچن ڈینومینیشن کو یہ نہیں کہہ سکتی کہ تم کرسچن نہیں ہو. ابھی سارے کرسچن ہیں, ان کے سب کے ڈفرینسز ہیں, وہ ڈفرینٹ ہیں آپس میں, یہ ایک کمیونٹیز ہیں, انتہا پسندوں کی ایک کمیونٹی ہے. لیکن چونکہ پاکستانی مسلمانوں میں اتنی مورل کریج نہیں ہے کہ وہ ان کو کھڑے ہو کے کہہ سکیں, یا بنگلہ دیش میں ہے ویسے, مطلب بنگلہ دیش کی سچویشن پاکستان سے بہت ڈفرینٹ ہے, وہاں پہ اس قسم کا ایک

0: बाकी है
1: अभी
0: जी। कमी को पूरा करने के लिए कौमी तंजीम जो है वो चीफ को पुकार कर रही है, लेकिन हुकाम बाला जो है उन पर शायद पिछले वर्ष इसलिए भी इलेक्शन के दिन से इसलिए ज्यादा पार्टियां बोली नहीं है, और जो गैर मुल्की मुखालफ पार्टियां हैं चार पार्टियां वो खुलकर बोलती रही हैं, लेकिन अब हालात कुछ और हैं, अब इन्हें इस बारे में कुछ कहना पड़ेगा।
1: जी, जी,
0: और
1: जी।
0: आप देखते हैं कि इस वक्त तकरीबन सन 2025 में गैर मुल्की कारकुनों ने, जैसा कि हमने बताया अभी 386 अरब
1: बहुत बड़ा
0: पैदावार में शामिल की है, और ये रकम जो है बाशी भाई
1: जी जी
0: ये गुजरात की मजमूई मईशत का तकरीबन 12% बनती है।
1: माय गॉड, जबकि जबकि आबादी गैर मुल्कियों की वो 5-6% है, जो के जो आपने बताया।
0: और फिर उसमें कहा जाता है कि हम वफादार नहीं।
1: हाँ बिल्कुल। अच्छा, अगर हम इस टॉपिक को वाइंड अप करें तो क्या हम ये कह सकते हैं कि डेनमार्क की जो मशीयत है वो अभी भी इनसार करती है गैर मुल्कियों जो के लेबर फोर्स पे, और सनतें और जो खिदमाती शोबे हैं जिनका जिक्र किया है उसमें और भी गैर मुल्कियों की ज़रूरत है, और लोगों को भी बुलाया जाएगा या जाना चाहिए, और टैक्स जो है और प्रोडक्शन जो है वो उसमें अगर गैर मुल्की ना हो तो ये उसका भट्टा बैठ जाए, क्या इसको ऐसे कह सकते हैं?
0: बिल्कुल, आपने बिल्कुल बजा कहा और मैं आपसे मुत्तफिक हूँ, क्योंकि इस वक्त मुआशी हकायक जो है वो ये चीज वाजे कर रहे हैं कि जी डेनमार्क की मईशत में गैर मुल्की कारकुन जो है वो न सिर्फ एक बुनियादी अहमियत इख्तियार कर चुके हैं, बल्कि उनकी मजीद जरूरत भी है, और डेनमार्क को अपने इस हठधर्मी से परे हटकर ये सोचना चाहिए कि इन गैर मुल्कियों को जो यहाँ पर पहले से मौजूद हैं कैसी सहूलतें दी जाएं, इन पर मुख्तलिफ जो मफरूजों की बुनियादों पर इल्जाम तराशी की जाती है उसे किनारा कशी की जाए और नए हुनरमंदों के लिए दरवाजे खोले जाएं।
1: वेरी ट्रू। अच्छा, एक मेरी आपसे दरख्वास्त है कि ये आर्टिकल इतना कारामद है और इतना बेनिफिशियल है सोसाइटी के लिए कि अगर आप इसको इंग्लिश या डेनिश में तर्जमा करके अखबारों में छपवा दें तो मैं समझता हूँ कि इसका बहुत बड़ा फ़ायदा होगा।
0: बड़ी नवाजिश, मैं तो आपको मालूम है कि ये वन मैन शो है ये हमारी वेबसाइट पर, और इस तरह से हम अपनी तरफ से मेहनत करके लगा देते हैं ताकि हमारे बहन भाई जो यहाँ डेनमार्क में रहते हैं
1: जी हाँ।
0: वो भी इसको पढ़ सकें, और खासतौर पर बैरून ममालिक जो हैं वो करें। आपके लिए एक छोटी सी खबर बता देता हूँ कि हैदराबाद इंडिया से एक पर्चा निकलता है उर्दू का, उसका नाम है सियासत।
1: अच्छा,
0: रोजनामा सियासत
1: जी।
0: उन्होंने पिछले हफ्ते अपने फ्राइडे एडिशन में इस मजमून को मनोवान शाया किया।
1: बहुत खूब।
0: और उसकी वजह यह है कि आप जानते हैं कि बहुत से हिंदुस्तानी जिनमें उर्दू पढ़ने वाले भी शामिल हैं,
1: हाँ,
0: वो आते हैं और काम करते हैं।
1: बिल्कुल, बहुत अच्छा किया आपने, बहुत अच्छा किया, लेकिन फिर भी मैं कहूँगा क्योंकि डेनिश लोगों को भी ये पता होना चाहिए जो कहते हैं जी हम बहुत बड़ा बोझ हैं और हमने इस मुआशरे को तबाह कर दिया है, उनको अगर ये फैक्ट्स एंड फिगर के साथ जो जैसे आपने जो आर्गूमेंट दिए हैं ये इनकी बहुत, चलिए इस पर हम बाद में बात करें। अगर हम थोड़ा
0: कहा, लेकिन आपको ये भी तो मालूम है ना कि एक खास अदारा जो है वो हमारी इन छोटी छोटी तहरीरों पर बड़ी गहरी निगाह रखता है।
1: जी जी, ठीक है। अच्छा, अभी आपने थोड़ी सी बात की थी डेनमार्क की, अभी जो हुकूमत अभी तक नहीं बनी, अगर हम उस पर थोड़ी सी बात कर लें वो ये है कि मेथे फेडरिकसन जो हैं अब वो तो उनकी बजाय वेंसरा के जो चेयरमैन हैं थ्रोल्स लुंड जो हैं वो अब कोशिश कर रहे हैं, उन्होंने 7 पार्टियों को इन दावत दे के उनके साथ बात भी शुरू की है, और वो अब मेथे फेडरिकसन को ये थोड़ा सा डर लग रहा है कि ऐसा ना हो कि वो हुकूमत ना बना सकें और राइट विंग की हुकूमत जो है वो यहाँ पे बन जाए, तो उन्होंने उनको कहा है कि मैं बहुत खुश हूँ कि आप ये भी कोशिश कर रहे हैं और मेरी आपके लिए बहुत जो है नेक तमन्नाएं हैं।
0: इसके सवाल में कह भी कह सकती है।
1: हाँ, कहें भी क्या, बिल्कुल।
0: वो हुकूमत साजी में जिस तरह से नाकाम रही हैं उससे आप नजर लगा सकते हैं कि 2-3 सियासी पार्टियां जो हैं वो अपने मौकफ से इधर उधर होने को बिल्कुल तैयार नहीं थी इनके साथ बातचीत करते हुए, और उसमें इन्हीं के वजीर खारजा जो आज अच्छा कायम मुकाम वजीर खारजा हैं या जिन्हें लुत्फ लेने के लिए हम कह सकते हैं कि डंग टपाउ जिन्हें खारजा हैं लास्ट के गास मोशन
1: जी जी बिल्कुल
0: उनका जो रवैया है वो बड़ा सख्त और जारहाना है जी। और बाज तो ये भी कह रहे थे और अभी भी कहा जाता है कि वो अपने लिए आने वाली हुकूमत में कोई बहुत बड़ा ओहदा चाहते हैं, और ऐन मुमकिन था कि उनसे ये मंसूब किया गया कि शायद वो खुद वज़ीर आज़म के लिए ओहदे के लिए भी मुतमन्नी हैं, लेकिन वो इजहार नहीं कर रहे हैं। ये तो खैर वो चलती बातें हैं जो डैनिश मीडिया में सामने आती हैं, लेकिन हकीकत यह है कि इस वक्त मेरे प्रेडिक्शन की जो नाकामी है उसने कंजर्वेटिव पार्टी के रहनुमा को जिस तरह से मौका मुहैया किया है नई हुकूमत बनाने का, और जिस तरीके से वो फिर वक्त से पार्टियों को मधु कर रहे हैं, एक दो पार्टियों को उन्होंने बुलाया भी है और उन्होंने अच्छे इम्कान का इजहार भी किया है, लेकिन साथ ही एक मसला जो है वो ये है कि दाएं बाजी को तो वो बुला रहे हैं और उनकी तारीफ भी कर रहे हैं और इम्कान भी जाहिर कर रहे हैं कि शायद अब के दाएं बाजू की हुकूमत हो, लेकिन मुजाकरात के दौरान अब तक बाएं बाजू की पार्टियों को खासतौर पर एचएफ को ये कोई खास अहमियत नहीं दी जाए
1: जी बिल्कुल।
0: और ये बात जो है ये साबित करती है कि दानिश्ता तौर पर कोशिश यही की जा रही है कि दाएं बाजू की हुकूमत कायम हो, लेकिन दाएं बाजू की हुकूमत में अगर आप फॉल्ट पार्टी को जो कि हम चाहते हैं वतन और खासतौर पर हम मुसलमानों के बड़ी खिलाफ है उसको नजरअंदाज कर दिया जाता है तो ये एक पार्लियामानी सियासत का या पार्लियामानी सियासी कुव्वत का बनने वाली हुकूमत के लिए बहुत सख्त खतरा हो सकती है।
1: और उसके साथ है, लेकिन डेनिश पीपल पार्टी ने कहा है कि अगर हम ऐसी कोई हुकूमत को सपोर्ट नहीं करेंगे जो कि जिसमें लास लुके होगा, तो और लास लुके वो जो है डेनिश पीपल पार्टी के साथ उन्होंने हमेशा कहा है कि मैं उनके साथ काम नहीं कर सकता, हालांकि उन्होंने 2001 में जो हुकूमत बनी थी जिसमें उनकी पार्टी ने हुकूमत बनाई थी उसमें तो डेनिश पीपल पार्टी ने बाहर रह के बहुत ही अपना असर रसूख जो इस्तेमाल किया था, तो क्या ऐसे नहीं हो सकता कि डेनिश पीपल पार्टी बाहर रह के सपोर्ट तो करे लेकिन हुकूमत में शामिल ना हो, लेकिन वही अपनी जो है बातें मनवाती रहे जैसे अभी उन्होंने 13 पॉइंट्स का जो है वो
0: बिल्कुल आपने बिल्कुल बिजाया किया और यही बात मैं आज कर रहा था
1: जी जी।
0: डैनिश पीपल्स पार्टी जो है अभी कल शाम की बात है उनके रहनुमा ने ये साफ कह दिया है कि हम किसी को भी इस शर्त पर पार्लियामानी सियासी हमारत मुहैया करने को तैयार है कि हमारे इंतखाबी वादे जो थे जो कि एक 13 रुकनी मंसूर की सूरत में हमने पेश किए हुए हैं उनको तस्लीम किया जाए, और ये डैनिश पीपल्स पार्टी का मौकफ है कि हमने जो अपने गैर इंतजाम से अपने अमाचियों से वादे किए थे इंतखाब के दौरान हम दूसरी पार्टियों की तरह उनसे मुनहरफ कभी नहीं होंगे और ये कभी जो है ये बहुत सख्त है ये। और इसी तरह राष्ट्रों के राष्ट्रों का ये कहना जो था कि वो किसी ऐसी हुकूमत में शामिल नहीं होंगे जिसमें डैनिश पीपल्स पार्टी शामिल होगी, ये थोड़ा सा लचकदार रवैया भी दिखाई देता है कि चलो अगर वो शामिल नहीं है तो उससे पार्लियामानी हमायत हासिल कर ली जाए, यानी पार्लियामेंट में पेश किए जाने वाले कानूनी मसौदाजात जो हैं या जो अमूर है उन पर डैनिश पीपल्स पार्टी बराह रास्त हमायत देने की बजाय ये कह दे कि ये हमारे मंसूर के खिलाफ प्रांशिक जो है उसको तस्लीम किया जाए तो हम इसको तस्लीम कर लें। अब ये चूहा बिल्ली का जो खेल चल रहा है इसका नतीजा क्या निकलता है कल सोमवार के दिन कुछ थोड़ा सा सामने आ जाएगा।
1: अच्छा।
0: आज भी सियासी पार्टी के शाही मुशीर जो हैं जिन्हें इस रुतबे पर मुतय्यन किया गया है कि वो हुकूमत साजी के लिए सियासी पार्टियों से मुज़ाकरात करें उन्होंने सियासी पार्टियों को मदों का रखा है चंद एक को जिनके साथ शाम तक मुज़ाकरात होते रहेंगे। अब देखिए कि ऊँट किस करवट बैठता है और ट्रेन की धार देखो और ट्रेन के मुद्दा हमें इंतजार करना चाहिए हमें देखना चाहिए कि इसका नतीजा क्या निकलता है, लेकिन बाज मुबसरीन ये भी कह रहे हैं कि मुमकिन है कि हुकूमत साजी के लिए मुजाकराती एक नया दौर भी शुरू हो जाए।
1: अच्छा।
0: और अगर ऐसा हुआ तो ये डैनिश जमहूरी रवायात से बिल्कुल अलग होगा।
1: تو کیا ہم اس کو وائنڈ اپ کرنے کے ساتھ ساتھ یہ کہہ سکتے ہیں کہ حکومت تو ابھی نہیں بن رہی، بہت مشکل پیش آ رہی دونوں پارٹیوں کو، سوشل ڈیموکریٹک پارٹی کو بھی اور وینسرا کو بھی، اور وہ لین دین جو ہے وہ اس کے علاوہ حکومت نہیں بن سکتی، لیکن جو بھی حکومت بنے خاص سوشل ڈیموکریٹک پارٹی کی یا وینسرا کی، وہ دونوں حکومتیں جو ہے وہ ہمارے لیے کوئی اچھی چیز نہیں کریں گی، یہ تو بالکل صاف
0: جی بالکل حقیقت ہے۔ اور میں آپ سے یہ گزارش کرنا چاہتا ہوں، خاص طور پر ہمارے یہاں ڈنمارک میں جو ہمارے سامعین ہیں ریڈیو ہم وطن کے، ان کے لیے کہ وہ ہمارے وہ عوام جنہوں نے پچھلے انتخابات میں حصہ لیا تھا، ریجن کے انتخابات میں، بلدیات کے انتخابات میں اور پارلیمانی انتخابات میں، ان کو وہ جیت تو نہیں سکے پارلیمانی انتخابات، لیکن ان کو اپنی اس ہار کو فتح میں بدلنے کے لیے اپنے اپنے علاقے کے جو لوگ ہیں ان پر دباؤ جاری رکھنا چاہیے،
1: اور اپنی اپنی پولیٹیکل پارٹیز میں بھی جو ہے ان کی جان پہچان ہے اس میں بھی اپنی بات کو آگے بڑھائیں۔ جی جی،
0: اور باور کرنا چاہیے کہ یہ جو کچھ ہو رہا ہے اس سے ہمارے آپ پر ہمارے اعتماد کو نقصان پہنچ رہا ہے، اور یہ چیزیں نہیں ہونی چاہیے۔
1: بالکل درست۔ اچھا نصر بھائی، ابھی 10-11 منٹ ہیں، تو اگر ہم کچھ بین الاقوامی خبروں پہ بات کر لیں، کیونکہ ڈنمارک میں تو جو کچھ ہو رہا ہے اس پہ ہم بڑی تفصیل سے بات کرتے ہیں، لیکن اگر انٹرنیشنل خبروں پہ بھی جو ہے میں اگر آپ کی رائے لوں گا، سب سے پہلے تو یہ ہے کہ یورپین یونین میں اب اسرائیل نے جو پچھلے 2-2.5 سال سے غازہ میں، اس کے بعد ویسٹ بینک میں، پھر اس کے بعد لبنان میں، اور پھر ایران کے ساتھ جو اس نے حرکتیں کی ہیں، اس سے اب بالکل یہ صاف ظاہر ہوا ہے، واضح ہو گیا کہ یورپین یونین کے بہت سے ممالک میں اسرائیل پہ جو ہے وہ اسرائیل کی جو یہ جو حرکتیں ہیں اس کو پسند نہیں کیا جاتا، بہت سے ممالک میں تو ان پہ اسرائیل پہ پابندیاں لگانے کی بھی بات ہو رہی ہے، جیسے اسپین ہو گیا، اٹلی ہو گیا، ڈنمارک تو خیر اس میں شامل نہیں ہے۔ تو ابھی یورپین یونین میں جو یہ ڈپلومیٹک پریشر جو ہے یہ بہت بڑھ جائے گا، کیا آپ سمجھتے ہیں کہ اسرائیل پہ اگر ڈپلومیٹک پریشر یورپین یونین کی طرف جائے تو اس سے کچھ تھوڑا بہت فرق پڑے گا اس کی سیاست میں؟
0: دیکھیے، اسرائیل کی سیاست پر کچھ اثر پڑے گا یورپی یونین کے مشترکہ اقدامات کی وجہ سے، یہ آپ خود تصور کر سکتے ہیں کہ اسرائیل ایک ایسا بے محاش فیوچر ہے جسے یہ یورپی یونین کی پابندیاں اور یورپی یونین کے واویلا اور نعرے بازی اور اسرائیل یوں کرے اور اسرائیل یوں کرے، یہ کچھ اثر نہیں رکھتے۔ جہاں تک ڈنمارک کا تعلق ہے، آپ کو کچھ اچھی طرح سے معلوم ہے کہ ڈنمارک کے ایک دینک شہری جو کہ اسرائیلی شہریت میں رکھتے تھے، یہ وہ ہاؤسنگ منسٹر تھے، ان کے دور میں جو یہودی بستیاں آباد کی گئیں وہ آج مقبوضہ علاقوں پر قائم۔ اسی طرح اب جو نئی بستیاں بنائی جا رہی ہیں، غزہ کا اسٹرپ جو ہے وہ تو اس قدر چھوٹا ہو گیا ہے کہ وہاں کی پہلی سے موجود فلسطینی آبادی جو ہے اس کے لیے قدم رکھنا مشکل ہوتا جا رہا ہے۔ آپ نے بالکل مجھے کہا کہ یورپی یونین نے کہ 5 ممالک جو ہیں انہوں نے تو کھل کر اسرائیل کو یہ کہہ دیا ہے کہ آپ بندے کے پتر بنو ورنہ یوں ہوگا یا یوں ہوگا۔ کل آپ نے دیکھا برطانیہ بھر میں کتنا بڑا جلوس نکلا ہے فلسطین کی حمایت میں۔
1: جی جی جی جی۔
0: اور پھر جو آپ نے دیکھا ہے کہ ابھی جو یورپی گانوں کا پروگرام ہوا ہے، جی، اس میں 5 ملکوں نے اسرائیل کے خلاف آواز بلند کرتے ہوئے اس کا بائیکاٹ کیا۔
1: جی جی جی۔
0: لیکن یہ تو ملکوں کی حکومتوں کے حوالے سے میں بات کر رہا ہوں۔ دوسری طرف آپ دیکھیے کہ اسی موسیقی کے مقابلے میں اسرائیل کو شامعین کی طرف سے ملنے والے ووٹ جو تھے ان کی مدد سے وہ نمبر 2 آیا ہے۔ جی، سوال یہ ہے کہ اگر اسرائیل کو اس طرح کی اجازت دی جاتی ہے کہ وہ اس طرح کے مقابلوں میں عالمی مقابلوں میں حصہ دے، تو روس نے کیا کیا ہے؟ اس کو کیوں نہیں سامنے محض یہ کہنا کہ وہ یوکرین پر حملے کر رہا ہے؟ اس لیے یوکرین پر اتنے حملے نہیں ہوئے، اتنے لوگ نہیں مارے گئے، اتنا نقصان نہیں ہوا جتنا اسرائیل کے حملوں نے ایران میں کیا ہے، لبنان میں کیا ہے اور کر رہا ہے، غزہ میں کیا۔ غزہ تو بالکل ختم ہو گیا، وہاں نہ کوئی عمارت نہ کچھ۔
1: جی جی بالکل۔ ہاں،
0: اور شام میں جو کچھ کیا، تو یہ جو ان کا منافقانہ رویہ ہے اور اسرائیل کی حمایت میں جو کچھ بھی کرنے کو تیار ہیں. اسرائیل کا وجود جو ہے وہ ٹھیک ہے, قبول ہے, رہے, لیکن وہ اپنی ان حدود میں رہے جو اقوام متحدہ نے متعین کر رکھی ہیں. اب ہر روز وہ, ابھی دیکھ لیے لبنان میں اس نے 6 کلومیٹر کی پٹی جو ہے اس پر قبضہ کر لیا ہے, یعنی اپنی حدود کو 6 کلومیٹر وہ لبنان کے اندر لے گیا.
1: جی
0: اسی طرح غازہ میں جو کچھ ہو رہا ہے آپ نے دیکھا ہے, وہاں جو یلو لائن بنائی گئی ہے کہ جہاں پر فلسطینی داخل نہیں ہو سکتے, اس کے بعد آپ دیکھیے کہ غازہ میں باقی اتنا حدود پر رہ گیا ہے جس میں مقامی آبادی جو ہے وہ رہ سکتی ہے.
1: جی لیکن ابھی ایمنسٹی انٹرنیشنل نے بھی یورپین ممالک, خاص طور پر جرمنی اور اٹلی کو کہا ہے کہ تم جو ہے اپنی اسرائیل کی جو سپورٹ ہے اس کو ختم کرو, کیونکہ جب تک یہ دو بڑے ممالک جو ہیں اٹلی, جرمنی, فرانس, اسپین وغیرہ, اگر یہ نہیں کریں گے تو پھر وہ جو ہے کامیاب نہیں ہو سکتی. یہ جو
0: بالکل آپ نے بجا کہا, پوری نہ صرف ایمنسٹی انٹرنیشنل بلکہ دوسری بھی انسانی حقوق کی تنظیمیں جو ہیں وہ یہی مطالبہ کر رہی ہیں. اب سوال یہ پیدا ہوتا ہے کہ اسرائیل کو راہ راست پر لانے کے لیے کیا واقعی یورپی یونین, جیسا کہ آپ نے کہا, کوئی ایسے مشترکہ اقدامات لیتی ہے کہ اسرائیل کم از کم سوچنے پر تو مجبور ہو جائے. ابھی تک دیکھیے روس پر جو پابندیاں ہیں, میں روس کا اس لیے ذکر کر رہا ہوں کہ ہمارے سامعین جو ہیں وہ باشعور ہیں اور وہ بات کو سمجھتے ہیں, لیکن بات کا دہرایا جانا بہت ضروری ہے. روس پر تو آپ نے پابندیاں لگا دی, اس کی آپ کے گھروں میں چولہے نہیں جل رہے لیکن گیس آپ روس سے نہیں لے رہے,
1: اور ان کے پیسے بھی فریز کر دیے, کئی بینکوں میں پیسے جو ہیں وہ بھی فریز کر دیے,
0: وہ بھی فریز کیے ہوئے ہیں, جبکہ اسرائیل کے ساتھ ہمارے تمام کاروباری تعلقات جو ہیں وہ بحال ہیں. اسرائیل فلسطینی پیداوار کو اسرائیلی پروڈکٹ ظاہر کر کے تمہاری منڈی میں بھیج رہا ہے.
1: ابھی تو ہم نے بات کی ہے غازہ کی, لبنان وغیرہ کی, ابھی یروشلم کے اندر جہاں پہ 40% آبادی فلسطینیوں کی ہے, ابھی جو ہے ان کے وزیر ہیں سیکیورٹی منسٹر, وہ وہاں مسجد اقصی میں گئے اور وہاں جا کے انہوں نے دنگا فساد کیا, اور ان کے اپنے ساتھ کافی ینگ لوگ جو ہے وہ بھی ایکسٹریمسٹ ہیں وہ لوگ کے گئے, اور اب تو یہ بھی بات ہو رہی ہے کہ وہ یہ چاہتے ہیں کہ اس الاقصی ماسک جو ہے اور ٹیمپل راک اس کو توڑ کے اس کی جگہ اس یہودیوں کا جو تھرڈ ٹیمپل ہے وہ بنایا جائے, اب اس کی طرف جو ہے وہ موومنٹ چل رہی ہے.
0: بالکل آپ نے بجا کہا, یہ مسئلہ تو وزیر اعظم مناخم بیگم جو تھا
1: بالکل
0: اس کے زمانے سے جاری ہے, وہ کہتے ہیں کہ ہم تم جگہ بتاؤ کسی اسلامی ملک میں, سعودی عرب ہو, اردن ہو, ایجپٹ ہو, لبنان ہو, شام ہو, کسی جگہ آپ ہمیں بتائیں, ہم آپ کو مسجد اقصی یہاں سے اٹھا کر اس میں بغیر کوئی دراڑ پڑے ہم وہاں پہنچا دیں
1: گے.
0: اس پر کوئی مسلمان نہیں بولتا. باشی صاحب یہ دیکھیے کہ ہمارے ملا اور ہمارے علماء کرام جب یورپ کی بات کرتے ہیں تو یہ کہتے ہیں دارالکفر. اس دارالکفر میں, یعنی برطانیہ میں آپ دیکھیے کہ کتنے ہزاروں لوگوں نے کل مظاہرہ کیا ہے فلسطین کے حق میں, لیکن کیا کسی اسلامی ملک میں یہ بات ہوئی ہے؟
1: نہیں, خاص طور پہ پاکستان میں تو پابندی ہے. ابھی
0: کرنے والا ہوں کہ پاکستان جو ہر وقت پاکستانی ملا جو ہے وہ ہر وقت مٹی کے تیل کے لیے تو اور چینی کے لیے تو وہ باہر نکل آتے ہیں, لیکن کسی ایک نے فلسطین کے متعلق کوئی بیان دیا ہوا ہے سوائے جماعت اسلامی کے ایک رہنما جو وہاں ہو کر آئے تھے, وہ امدادی سامان لے کر جو گئے تھے, ان کی تعریف کی جانی چاہیے.
1: نتن یاہو نے تو, جو وزیر اعظم اسرائیل کے, انہوں نے تو پاکستان پہ یہ الزام لگایا ہے کہ پاکستان کوشش کر رہا ہے کہ امریکہ اور اسرائیل کے جو تعلقات ہیں اس میں ٹانگ پھنسا رہا ہے اور اس کو خراب کرنے کی کوشش کر رہا ہے, اور ہم اس چیز کو بالکل برداشت نہیں کریں گے. انہوں نے تو ابھی صاف کہہ دیا,
0: انہوں نے بالکل بجا کہا ہے, اور آپ کسی زوم میں نہ رہیں, پاکستانی قوم جو ہے اس کو کسی زوم میں نہ رہے کہ اس وقت جی پریزیڈنٹ ٹرمپ جو ہیں وہ ان کے سر پر دست شفقت رکھے ہوئے ہیں, اور اپنی تقریروں میں وزیر اعظم اور چیف مارشل لا جو ہیں وہ ان کا ذکر کر رہے ہیں. یہ پاکستان کو کسی زوم میں نہیں رہنا چاہیے, کیونکہ امریکہ کے لیے ایک منٹ لگتا ہے کہ وہ ٹانگ مار دے.
1: वहाँ पे इसराइल की बहुत बड़ी पावरफुल लॉबी है वहाँ पे इसराइल की।
0: ट्रंप जैसा आदमी जो झूठ पे झूठ बोलता है,
1: बिल्कुल दोस्त का आपने,
0: और इसकी अपनी मकबूलियत खुद अमेरिका में कम से कम तर होती जा रही
1: है। अच्छा, आपने ट्रंप की बात की है, जी जी सॉरी,
0: उसके लिए हमारे वजीर आजम जो है वो नोबेल प्राइज की तजवीज पेश कर रहे हैं सर, मानी
1: सर वो तो नहीं मिला उसको, लेकिन यह है कि अभी ट्रंप साहब जो हैं चाइना गए थे, वहाँ पे उन्होंने प्रेसिडेंट शी से मुलाकात की। सवाल अब ये लोग ये पूछ रहे हैं ट्रंप साहब से कि तुम्हें मिला क्या वहाँ पे, चाइना ने कुछ नहीं तुम्हें दिया बल्कि तुम्हें अच्छी खूबसूरत वेलकम किया, यादगार जगहें दिखा दी, लेकिन प्रैक्टिकली कुछ नहीं किया। हालांकि ट्रंप साहब अपने साथ 17 बिलियन कंपनी जो हैं उनके CEO को लेके साथ गए थे, बड़े बड़े ताजरों, लेकिन कोई मुहादा नहीं हुआ, कुछ नहीं हुआ। तो लोग ये समझते हैं कि चाइना ने ट्रंप साहब को जो है वो ठेंगा दिखा दिया एक अच्छे तरीके से।
0: आपने बिल्कुल बजा कहा। दूसरी तरफ जो तवक्को की जा रही थी कि ताइवान का और ईरान का मामला जो है वो भी जेरे बाहर आएगा, दो टोक देखिए ये होती है कौमों की जरूरत। चाइना ने दो टोक ट्रंप को कहा है कि ताइवान के मामले से अपने आप को दूर रखो और ये और उसको असला मुहैया करना जो है वो बंद करो।
1: हाँ जी।
0: और अपने पूरे दौरे के दौरान और उसके बाद अमरीका जाकर भी ट्रंप साहब ने ताइवान पर किसी किस्म के कोई बयान नहीं दिया, बल्कि ये कहा है कि इसके बारे में जो फैसला होगा वो कोई नहीं जानता, स्वाइल ले रहे।
1: अच्छा,
0: यानी मैं ही जो चाहूंगा करूंगा और क्या करूंगा ये वो बताने के लिए बिल्कुल तैयार ही नहीं है। ईरान के मामले में अब देखिए पाकिस्तान बड़ा खुश है और खुशी की वजह भी है कि उसने ईरान और अमेरिका के दरमियान मुजाकरात के लिए जगह मुहैया की, अपने यहाँ उनको मदद किया।
1: हाँ जी, कोशिश की उन्होंने। हाँ जी,
0: कोशिश की जी। लेकिन ईरान जो है वो अब इस बात को पक्का करने के लिए वो चाइना की जमानत चाहता है।
1: हाँ जी,
0: उसे पाकिस्तान पर इस मामले में बिल्कुल कोई यकीन नहीं है।
1: तो पाकिस्तान तो इस हैसियत में है भी नहीं कि वो अमेरिका
0: पे बिल्कुल आपने बजा कहा, पाकिस्तान इस हैसियत में बिल्कुल नहीं कि वो अमेरिका और ईरान के दरमियान किसी मुआहदे के मुमकिन मार्ग वजूद में आने पर कुछ जमानत मुहैया कर सके।
1: कल ईरान के वजीर खारजा ने कहा कि हम अमन चाहते हैं, लेकिन ट्रंप को ये पता होना चाहिए कि हम जंग के लिए भी बिल्कुल तैयार बैठे हैं।
0: तो बिल्कुल वो तो दुरुस्त है, वो बिल्कुल बात दुरुस्त है। वही तो एक कुवत है जो अमेरिका से टक्कर दी हुई है जिसने, और कुछ भी है उसने अपने आप को साबित कर दिया है कि कौमों की सालमियत, कौमों की जो अपनी अना है वो क्या मानी रखती है।
1: बिल्कुल दुरुस्त, बिल्कुल दुरुस्त। नसर भाई, आपके कीमती ख्यालात का बहुत बहुत शुक्रिया, हमेशा की तरह हमारे
0: मौका दिया।
1: नहीं जी बिल्कुल, आपके बगैर ये हमारा प्रोग्राम कब चल सकते। जी जी बिल्कुल,
0: हो सके तो आ जाइए। मेरी तरफ से आपके सामईन को, नाजरीन को बहुत सलाम हो और दुआ है कि हमें उन लोगों से खुदा महफूज रखे जो दूर बैठे ये कहते रहते हैं कि जी ये दारुल कुफर हैं।
1: नहीं नहीं, ये तो बेवकूफ़ी वाली बात है। अच्छा, अब मैं प्रोग्राम के बाद जो है हम बाबा जी के लिए फातह के लिए उन जाएंगे ब्रन भी, वहाँ पे कब्रस्तान में बाबा जी की कब्र पे जो है अपनी अकीदत पेश करेंगे, तो आपकी तरफ से भी जो है आप उनको सलाम कह देंगे।
0: बिल्कुल, अल्लाह ताला उनकी मगफिरत करे और अल्लाह ताला उनको जन्नत में आला मुकाम अता करे और उनकी कब्र को कुशादा करे और अपने नूर से मुनव्वर रखे।
1: बहुत बहुत खूब रजा भाई, ये था आज का हमारा प्रोग्राम। हमें उम्मीद है कि हमारे सामईन और नाज़रीन को ये प्रोग्राम पसंद आया होगा, और मैं उनसे कहूँगा कि अगर आपके पास कोई मौजू हो, कोई सवाल हो जो आप हमसे पूछना चाहते हैं, या किसी मौजू पे हम आपके सामने मालूमात लाना चाहते हैं, तो आप बिल्कुल ग्रेज ना करें। आप हम रेडियो पे ईमेल करके, टेलीफोन करके आप हमें अपनी राय से जो है वो मुस्तफ़ीद कर सकते हैं, और उसके लिए मैं रजा भाई के पास चलता हूँ। रजा भाई, हमें इजाज़त दीजिए। पाकिस्तान जिंदाबाद, डेनमार्क पाइंदाबाद।
2: आप और हम वतन एक संग, नए रंग नई उमंग। हमारा टेलीफोन नंबर है 33 21 29 84, ईमेल रेडियो स्नैपलाई।